0: हाँ जी सही कॉल बिल्कुल शामिल है प्रोग्राम के पो 0345 933 2580 या दिन नंबर 0331 5263 340। अस्सलाम वालेकुम।
1: अस्सलाम वालेकुम
0: जी। वालेकुम अस्सलाम। सो खबर की कम जना गुलशन खटक फ्रॉम करे। गुलशन खटक बखेर अगले ताजो करेक्ट ने सिंगे खे खा माशाल्लाह प्रोग्राम हो रही ना दारा तो है दारा तो है जे हमद खान दुकान खुद तो पता वो लगे थे कना शगे रोड बांधे
1: जी
0: नूर तासु कम प्रोडक्ट नूर कम तासु प्रोडक्ट
1: वालेकुम
0: अस्सलाम। यो जहान मनना कॉल कवले डेरा मनना बिल्कुल गुलशन खटक के कॉल करो देखे रखना बिल्कुल हमिद खान खबर खुद और दे लेगा ना जी कला हाँ मतलब दर्जी मतलब नुखामा खा यख बहु गोरा और बनिसका कहना गोरा गर्मी देखे ना हमिद खान खबर खुद और आवाज और देखे ना दे रहा हूँ जी बिल्कुल कॉल मिलेगी पो 0331 5263 340 या दिल नंबर 0345 933 2580। अच्छा उम्मीद रेडियो चरसदा और देने अलावा जलमी रेडियो और शरसरा दबंग रेडियो चुको मीना माल दी अगर पता नहीं कॉल लगेगी ना या दिन अलावा खामोश थी नो बिल्कुल गोरु चाल बने बरसों को देखा देना रजी। असलाम वालेकुम। सुख खबर की कम देना सुख खबर की भाई अच्छा खया अफरीदी दखन से बाड़े ना खबर है कि उसमें तासो जिक्र हम मोकर लो मैल पता नहीं था उम्मीद रेडियो चरसदा या जलमी रेडियो वर्षा वर्षा दबंग रेडियो मीनावाल खामोश थी वोले काली न लगी का सच चल दे हाँ हाँ सही ना बिल्कुल डेरा मन नहीं था उनके प्रोग्राम की कॉल को और दिन अलावा मख के प्रोग्राम के यहाँ कॉल खड़े हो गए ना बाकी तो पेखवरैया यूसुफ जई जुबान की चुकम दे दल्द की खलक औरवाने पईगी मतलब करक बनो लकी मरवत दे साइड चुकम खलक दे औरवाने पईगी
2: ابای نه خبر باندې پویګنه خو خبرې ډیر ځات خون کې چې خپل زبان کې خبرې کوي.
0: اچھا مطلب یې چې خپل لنګویج کې خبرې کوي تاسو خون درګوي.
2: اچھا تاسو خپل زبان کې خبرې کوي تاسو خون راکوي مونږ تاسو زبان.
0: ها مطلب صرف انجوای کوي او په پویګې نه. ہاں ہاں صحیح ہے ٹھیک تھا جی ہاں آفریدی دار تو چیتا سو کم پروڈکٹ استعمال کری
2: ماشاء اللہ میں خود سارا ٹوٹ پاؤڈر استعمال کری دی ہر بٹ ٹوٹ پاؤڈر اس میں ماشاء اللہ ڈس کو دے ریزلٹ کے دی
0: ہاں او تا سوال تے کی چھا ناخ لے
2: بٹ اصل بازار عبد الکریم ارمان مہن نے اخلو
0: ہاں ال تے نور چاچا سر ملے بھی گیا ہم تا سو ویلے سے
2: ال تے کی دیر جد ہما تے نے بھی ناراضی باڑ کے ملا وی گی ال تے مخلو بٹ اصل بازار کے مخلو ماشاء اللہ دیر جد تا سو پروڈکٹ دیا دے نا
0: بالکل داسې دي څه پیغام به ورکوي مینه والو ته ټول مینه والو ته
2: بس ټول اوریدونکو ته مې دا پیغام دي چې هیڅ مرچ کم یو پروډکټ تاسو ضرور استعمال کړئ فائدہ به وي نقصان به نه
0: صحیح ده بالکل داسې دي ډېر مننه حیا فریدی لو یو خزه شي کول غولې
2: اوکے
0: الله حافظ الله حافظ ډېر مننه یا پروګرام کې دي کول کو حیا فریدی مونږ ته پښاور نه کول کړی مو او وای کنه تاسو خبر باندې زه پوهیږم خځې به ډیره ښه خبر ده تاسو موږ خبر باندې پوهیږئ جی السلام علیکم
3: جی وعلیکم السلام
0: السلام علیکم وعلیکم السلام څه خبرې کی کم دینا
3: جی
0: اریشا یوسف زئی فرام بنیر خځې په خیر راغلې او اشما کاسمیټک پاکستان پروگرام کې درته هرکلی وای
3: ډیر زیات مننه شکریہ
0: څنګه پرځای هي الحمدلله زه بالکل ټیک ټاک تاسو خې ژوند خره واندې کنا
3: او جی بالکل پمازه سرا
0: ها ماشاءالله ګور اوس ما پروگرام کې ذکر وکړو کوم ریډیو باندې پروگرام اوري
3: جی مونږ ته امید ریډیو 400
0: امید ریډیو 400 ما و ذکر وکړو چې پته نشته د امید ریډیو 400 زلمی ریډیو د بنگ ریډیو مینوال پته نشته خاموش دی ولې کالې نه لګي که څنګه چل دی نمبر خو زه بار بار وېما نوې نمبر نه خیر ما پروګرامونه سور باندې کړی دی غیر ریډیو باندې هم د امید ریډیو او د بنگ ریډیو زلمی ریډیو نو زم نمبر مو منډ کړی وي تاسو کال با مطلب کدي شي نمبر بیزی وي اسې نه لګيږي
3: جی ما یو د پیر ملو کو بند راتلو خو بیا ولګید نو تاسو اټیم پو
0: خجدا دوړه نمبر په یو موبایل کې دی یو نمبر ته کله سړی کال کوي نو بل چکه بند راځي او بل نمبر ته کال کوي نو بل نمبر بل راځي کنه
3: او جی هم دا پسند و
0: ها ها صحیح ده در ته وای چې تاسو خو مطلب ایشما کاسمیټک پاکستان پروگرام کې کالز کوي نن چې کوم دې مونږ پروگرام کې تاسو کال وکړو کم پروډکټ تاسو استعمال دي ایشما کاسمیټک
3: جی مونږ ټول استعمالو الحمدلله ایشما فرموله بیوټی کریم او ایشما فرموله فیس واش دا په خپل استعمالوم د ډیر زیات هیڅ دي زه ټول اوریدونکو لپاره پیغام ورکوم چې ټول یې استعمال کې ایشما هر بل سپری مونږ ټول استعمالو ډیر زیات زبردستی
0: ها او تاسو ولته کې چانه اخلي
3: جی من وزن لے کے پم سالے بازار کے دلدار تک میں تو دیا سر جی سے ہاتھ نہیں ہو چمنگ میلا اوشی میں دیا منگا ڈائریکٹ اخلو اپلو زما والد سے لو منگ اور تو اسکن پالش رکھا اغبل کتنی یادو لے وی دس کے بغیر زما والد سے بولتے زر دا نہ لم بھی مگل تے اشما پکار دے دیا او سر نو بیا پتی شہوا نہ کو فرمول کریم پیسہ شو شیمپن دا ملا وی بدا استعمالو
0: خاجی صحیح دا ٹھیک تھا سب پیغام بور کے مینوں والو تھا
3: ټول اوریدونکو ته دا پیغام ورکوم چې سمه ډېره زیاته ګرمي ده نو تاسو ځان د ګرمۍ نه محفوظ ساتئ او که بیا هم څه ته سم له ګرمه کې یوه تېره ریسکې نو تاسو د هغې دپاره اشمهر بل سپری ضرور استعمال کړئ
0: ښه جی ډېره مننه لویه ښځه شي ښه ژوند درته غواړو یو جهان مننه
3: جی
0: وعلیکم السلام ډېره مننه بالکل مونږ ته کال کړو امید رادیو 400 باندې پروګرام اوري

ना उदेश है कने भी ब्याह गर्मी तो क्या ना खेले उसे ही ओचे खेले से क्या ना ब्याह खोले भी दी खुशे ले भी दी हाँ तो से मुतदा हो गया यार सीधी मियाँ से गर्मी क्यों जी कने की जी मियाँ से गर्मी क्यों जी कने की जी पता वो खबर है अतरे का भी तुसे हुई है जो शायद खाना अजीबा अजीबा खबर है रो रहे वो सब मियाँ से पसे मिश गर्जी ची मिश ये तबा वक्सी ची वो दरा तबा इश्ता का नेश्ता सारी ये खुशी जी का नहीं खुशी जी गर्मी है की जी का नहीं की जी ना ना जगह वेस्ता है शपेटम तुसे वो खुबी ना दाना परिश दी مجلسینا در تاکو کنا نو تو سه هندا سه وکی سای چه مانه خام خای جگه وستای کنا و چه کلا تو سه و جگه وی کنا نو بیا و پات در تلاگی چه ها گرمیه کیجی کن نه کیجی